0: It's 10:45 AM. This time check is brought to you by
1: Bank Islamni Laya, Pakistan ka pehla Sharia compliant gold based financing.
2: अजरक के रंगों से रंगी,
3: दिल्ली के टुकड़ों से जुड़ी,
2: सिंध के दिल से निकली आवाज,
3: GFM 88 नेटवर्क, सिंध की आवाज।
4: धर माशुम वरकोटी वरकोटी कदमुना दयो निवी दुनिया पलोर रवानवी, खुदा पोलियो रंज दा कदमुना उद्रवले हुमशी, नुपदी वजह द पोलियो द हर मुहिम पमहाल, द पोलियो टीम द दरवाजे अब वरकवई اخپل ماشومانو تا د پولیو د مخنیوي دو ساسکی ورکول مهیروي زکه چې هم دغه ساسکی د ماشومانو د بدن دفاعي طاقت زیاتوي او د هغې د خوبونو الوت وزر مومي پولیو یعنی مستقله مازوري
5: زندگی گزاریو اعتماد سا قرآن کے سمجھی بدھندا رہو ڈاکٹر فرحت ہاشمی جو پان روزانو صبح 9:55 تے صرف جی ایف ایم 88 نیٹ ورک تے
3: اپنا شہر اپنا گھر ماتلی اور ماتلی کی آواز جی ایف ایم 90.4

0: It's 3:45 PM. This time check is brought to you by
1: Bank Islamani Laya, Pakistan ka pehla Sharia compliant gold based financing.
2: सिंध का है ये मुनफरिद एजाज, तहजीब की रखवाली और मेहमान नवाज।
3: ढाडो सुठो
2: जीए एफएम 88 नेटवर्क,
0: सिंध की आवाज।
4: दुनिया के ज्यादा पोलियो का खात्मा हो चुका है। सिर्फ दो मुल्क रहते हैं जहां ये वायरस अभी तक बच्चों का महफूज मुस्तकबिल छीन रहा है, और बदकिस्मती से हमारा मुल्क भी इन दो ममालिक में शामिल है। अब जिम्मेदारी हम सब की है, हर मुहिम के दौरान अपने बच्चों को पोलियो से बचाव के दो कतरे लाजमी पिलवाएं। पोलियो मतलब मुस्तकिल माजूरी।
5: जिंदगी गुजारियो एतमाद से, कुरान के समझी बुधंदा रहो। डॉक्टर फरहत हाशमी जो प्रोग्राम तालीमुल कुरान रोजानो सुबह 9:05 ते सिर्फ जीएफएम 88 नेटवर्क ते।
6: هر ماشوم ورکوټي ورکوټي قدمونه د یو نوي دنیا په لور روان وي، خو د پولیو رنز دا قدمونه درولې هم شي. نو په دې وجه د پولیو د هر مهم په محل د پولیو ټیم د دروازې ټکولو جواب ورکوي، او خپل ماشومانو ته د پولیو د مخنیوي دوه ساسکي ورکول مه هیروئ، ځکه چې همدغه ساسکي د ماشومانو د بدن دفاعي طاقت زیاتوي او د هغې د خوبونو الوت وزرې مومي. پولیو یعنی مستقل معذوری۔
7: ماتلی آس پاس کی عوام لے خوشخبری، ماتلی شہر جی پہری ہول سیل محمدی فارمیسی ماتلی، جتے ہر دوا اواں کے ہول سیل ریٹ میں ملندی۔ میڈیکل اسٹور وارن لائے 12% گھرو صارفین لائے ہر دوا 10% رعایت تے ملندی۔ جکا میڈیسن اساں وٹ بر وقت موجود نہ ہوندی وہ بے ڈی گھرائے پوری کرے ڈیندا سیں۔ گھرو صارف ہوجے یا میڈیکل اسٹور وارا، انہن کے رائٹر جے ذریعے اسٹور یا گھر ते मेडिसन पहुंचाई वेंदी۔ राइडर के 50 रुपया खरीदार अदा कंदो۔ टाइमिंग सुबह 9:30-6:30 शाम ताई۔ नोट असां वट लूज गोरियों या कैप्सूल न मिलंदा۔ एड्रेस मोहम्मदी फार्मेसी नज़्द अली शेर कांटा मेन हैदराबाद रोड मातली۔ राबते लाए अशोक कुमार मोबाइल नंबर 03130863163۔
8: کیش قسطن تے پری کاسٹ آر سی سی گھرن جو پکیو چھٹو لگران لائے خوشخبری۔ چھا اما چاہیو تھا اما جے گھرن جو چھٹو پکیو ہوجن تے کیش قسطن تے 50 سال گارنٹی سا چھٹو لگرائیو۔ سیمنٹ جی جالی بلاک ائی سستے میں سستی چھت لگران لائے رابطو کندا خدا بخش ہوسو۔ موبائل نمبر 03002962435۔ ایڈریس ٹنڈو غلام علی روڈ ماتلی۔
9: امڑ سندھ جے سیند میں ایک چمکندڑ ستارو،
10: دکھوئل انسانیت جی خدمت جو بہترین مثال۔
9: اما عائشہ اسپتال لوتکانی چوک ماتلی تے عورتن جے بیمارین جی ماہر ڈاکٹریانی ڈاکٹر عتیقہ سعید
10: روزانو صبح جو 10 خان رات جو 10 بجے تائیں مریضن جو علاج کندی۔
9: اولاد جو نتھین عورتن جے مخصوص بیمارین ہی میں سور، چیل میں سور، رت جو گھٹ تھین، کمزوری، ائی عورتن ائی بارڑن جو علاج ائی الٹرا ساؤنڈ کندی آہے، ائی نارمل ڈیلیوری پن کئی ونے تھی۔ ائی ڈاکٹر انم سعید الٹرا ساؤنڈ اسپیشلسٹ الٹرا ساؤنڈ کندی آہے۔
10: ایڈریس اما آشا اسپتال نوتکانی چوک ماتلی۔ ودیک معلومات لائے 2347-3241-230۔
2: मातली के हो तो आवाज भी मातली की है।
0: सुनते रहो जी एफ एम 90.4।

0: असले मासूम गुलाब जी गुल सावल साहब कयो मुझे बच्चे के 15 जी भी कोल चाओ उन जी जी जला मा उन जो मोगे नसीबा खरीदी तार तक असा जो पेटी में लाश घुमायो लेश लाश पेटी में आयो ना मा डिठो पी डिठो ना अमर उन जो लाश डिठो आखरी दीदार बेर जो न कयो पंजन मीटर लाए आयो पंजन मीटर में रवानो थियो
1: नौजवान शागिर्द वंजन था नौजवान उनके ब्लैकमेल कर उनका पैसा प्रोग्राम के ट्रिप कन था ब्लैकमेल कन था
2: यूनिवर्सिटी टेलिंग जो घर न आए पर कोस घर बन चुकी है यूनिवर्सिटी नवाज शाह जी
3: आऊं इन्हें जेको है सिक्योरिटी चीफ का सवाल तो क्या तो जेको असान जे शहीद जो कातिल है वो पास आउट हुए यूनिवर्सिटी में तो वो उते हॉस्टल में छापियो करे
4: कई अड़ा क्रिमिनल मानू हूं जी बाहर डो कर शेल्टर वा पर असा खबर असा बचो दुनिया डिठो जुलम थो
5: نواب شاہ میں قتل تھیل قائد عوام یونیورسٹی کے شاگرد عاقب المانی کے وارسن یونیورسٹی انتظامیہ چیف سیکرٹری انچارج کے جانچ میں شامل کرن جو مطالبہ کرے چڈیو ٹھارو شاہ بھرساں احتجاج کیس کی شفاف جانچ کرن جو مطالبہ مقتول شاگرد کے والد بین ہے تو عاقب کے نوجوان جے اشفاق بروئی سندس ساتھی بےدردی سے قتل کیا ہے جن میں یونیورسٹی انتظامیہ میں ملوث ہے اشفاق بروئی پاس آؤٹ کرن باوجود یونیورسٹی میں رہندو ہو شاگردن کے بلیک میل کندو ہو اشفاق بروئی بین عاقب کے پینجے آئی فون پیسہ واپس گھرن تے قتل کیا ہے شاگرد کے قتل خلاف نواب شاہ میں بھی یونیورسٹی کے شاگردن جو بھی احتجاج جاری ہے سکھر جی اتساب عدالت میں اجازت اخرانی خلاف 31 کروڑ روپئے کا ودیک جو کرپشن ریفرنس اینٹی کرپشن کورٹ منتقل کر چڈی اتساب عدالت مشنری مینٹیننس میں 31 کروڑ روپئے کا ودیک کرپشن والے ریفرنس سے بدنی کئی عدالت جوابدار دھرجے وکیلن کے کیس اینٹی کرپشن عدالت منتقل کرنے والی اتزا منظور کئی نیب کے اعتراض نہ کرنے تے اتساب عدالت ریفرنس کے اینٹی کرپشن عدالت موکلن جو حکم دنو
6: آپ سن رہے تھے جی اے ایف ایم نیٹورک پر کے ٹی این نیوز
7: صبح کی چائے یا ٹریفک کا جام ہر پل فن جی ایف ایم بدلتی لائف کی ٹریجڈی
8: یہ

ویلکم بیک مزید سامعین، ہی آہے جی اے ایف ایم 88 ریڈیو نیٹورک، حاضر ہے امانی پنجو شو سندری جی شام، آئیں امانی میزبان یونس بکاری جن جاپ قبول پون سلام۔ शामिल थियण चाहियो था त मैसेज कयो एम टी आई स्पेस ॾेई पंहिंजे ॻोठ ऐं शहर जो नालो लिखो, पंहिंजो नालो ऐं 8881 ते मैसेज मोकिलियो। ॻोठ सोहराब निज़ामाणी खां पहिरियों मैसेज पहुतो आहे, जी हा मोहबती मंगण निज़ामाणी साहब जो, ऐं नंढड़ो अहसान निज़ामाणी अवां सां गॾिजी ॿुधे पियो। मोहबती मंगण ऐं नंढड़ा अहसान निज़ामाणी साहब, अवां जूं तमामु घणियूं महिरबानियूं। लख थोरा जो अवां सां ॿुधो पिया ऐं ख़ुशि हुजो, आबाद हुजो। तव्हां लिखियो त असांखे सॉन्ग ॿुधाइजो, जी इनशाला कोशिशि कंदासीं हाज़िर। तव्हांजो मैसेज शामिल थी वियो आहे ऐं वॾा वॾा तव्हांजा। घोटकी खां असांखे ज्वाइन कयो आहे गुलशेर मंगरियो साहब, चवनि था यूनिस भाई अस्सलाम वालेकुम कैसे हो। वालेकुम अस्सलाम, मां बिल्कुलु ठीकु आहियां।

0: तू तो मेरा फैन।
1: वाइट एज ब्यूटी क्रीम 5-डे ब्यूटी प्लान के साथ एलोवेरा विटामिन और एवोकाडो की भरपूर खूबियाँ, जिसके मिनरल्स स्किन में फॉली एब्जॉर्ब हो जाएं, स्किन को फेयर और फ्रेश बनाए, आपको दे बेताब निखरा निखरा चेहरा। वाइट एज ब्यूटी सोप से मिले चमकता निखार ताजगी के साथ। वाइट एज ब्यूटी क्रीम, ग्लोइंग स्किन का राज, अ प्रोडक्ट ऑफ बायोकॉन इंटरनेशनल पाकिस्तान।
2: मातली आसपास की आवाम लाए खुशखबरी, मातली शहर जी पहरी होलसेल मोहम्मदी फार्मेसी मातली, जिते हर दवा अवां के होलसेल रेट में मिलंदी। मेडिकल स्टोर वारन लाए 12% ऐं घरू सार्फिन लाए हर दवा 10% रियायत ते मिलंदी। जेका मेडिसन असां वटि बर वक़्त मौजूद न हूंदी, उहा ॿिए ॾींहुं घुराए पूरी करे ॾींदासीं। घरू सार्फ हुजे या मेडिकल स्टोर वारा, उन्हनि खे राइडर जे ज़रिए स्टोर या घर ते मेडिसन पहुचाई वेंदी। राइडर के 50 रुपया खरीदार अदा कंदो। टाइमिंग सुबुह 9 खां 6:30 शाम ताईं। नोट, असां वटि लूज गोरियूं या कैप्सूल न मिलंदा। एड्रेस, मोहम्मदी फार्मेसी, नज़्द अली शेर कांटा मेन, हैदराबाद रोड, मातली। राबते लाए अशोक कुमार, मोबाइल नंबर 03130863163।
3: केश ऐं किस्तन ते प्रीकास्ट आरसीसी, घरनि जूं पकियूं छितूं लॻाइण लाइ खु़शख़बरी। छा अव्हां जे घरनि जूं छितूं पकियूं हुजनि त केश ऐं किस्तन ते 50 साल गारंटी सां छितूं लॻरायो। सीमेंट जी जाली, ब्लॉक ऐं सस्ते में सस्ती छित लॻराइण लाइ कंदा खुदा बख़्श होसो। 235 एड्रेस, टंडो गुलाम अली रोड, मातली।
4: अमर सिंध जे सींध में एक चमकंदड़ सितारो,
5: डुखोयल इंसानियत जी खिदमत जो बेहतरीन मिसाल।
4: अम्मा आयशा अस्पताल, लोतकाणी चौक, मातली ते औरतुनि जे बीमारियुनि जी माहिर डॉक्टरियाणी डॉक्टर अतीका सईद।
5: रोज़ानो सुबुह जो 10 खां 10:00 ताईं मरीजनि जो इलाज कंदी।
4: औलाद जो न थियण, औरतुनि जे मख़सूस बीमारियुनि, हई में सूर, चेल में सूर, रत जो घटि थियण, कमज़ोरी ऐं औरतुनि ऐं ॿारनि जो इलाज ऐं अल्ट्रासाउंड कंदी आहे ऐं नॉर्मल डिलीवरी पिण कई वञे थी। ऐं डॉक्टर अनम सईद अल्ट्रासाउंड स्पेशलिस्ट अल्ट्रासाउंड कंदी आहे।
5: एड्रेस, अमा आशा अस्पताल, नोतकाणी चौक, मातली। वधीक मालूमात लाइ 2347-3241-230।
6: छा अव्हां पंहिंजे कारोबार जी तरक़ी लाइ सोचे रहिया आहियो?
3: त पोए GAFM 90.4 मातली बदीन हिकु अहिड़ो FM रेडियो आहे
6: जेको हले थो बिना ब्रेक ऐं मुसलसल।
3: ऐं हा, ॻोठनि, शहरनि ऐं परे परे ताईं ॿुधो वेंदड़ रेडियो GAFM मातली बदीन।
6: बस पोइ हाणे खणो फोन ऐं पंहिंजे इश्तिहार हलाइण लाइ
3: असांजे स्टेशन मैनेजर यूनस बकारी सां हिन नंबर ते राब्तो कंदा।
6: 03132525786।
3: जी हा, 2315-25-786।
6: GAFM रेडियो नेटवर्क,
3: सिंध जो आवाज़।
7: हिकिड़ो माण्हू यादि अचे थो, मोती दाणो यादि अचे थो। हिकिड़ो माण्हू यादि अचे थो, मोती दाणो यादि अचे थो। हुन जे पारां मुंहिंजो हर को अर्ज़ अघाणो यादि अचे थो। ईअं न आऊं हंजूं हारियां, प्यार पुराणो यादि अचे थो। हुनजे मिलंदे मुंहिंजो सारो थकु उॾाणो यादि अचे थो। कीअं सो पागल थी वियो प्यारा, साध सियाणो यादि अचे थो। भलीकार चवंदा सभिनी ख़ूबसूरत समातुनि खे, जिन जिन महिरबानी असांखे हाणे हाणे जॉइन कयो आहे, ट्यून कयो GAFM मातली 90.4 खे। प्रोग्राम में रसरियाण में अॼु आऊं तव्हां सां मुख़ातिबु तव्हांजो पंहिंजो आर्चे मोहम्मद ख़ान महिरी। دوستوں جی تم پروگرام میں شامل تھن چاہیے تھا چاہیے تھا رس رحان میں اصل شامل تھی ویو رحان میں اصاڑو میسج کرو میسج کرنے لائے طریقہ کار بالکل آسان موبائل کے رائٹ آپشن میں ون کر ٹائپ کرنا ایم ٹی تھوڑی اسپیس پہ نالو گوٹ جو نالو لکھی کر میسج ٹریپل ایٹ ون تک سینڈ کر دیا کوڑ سارا وجا محبت نامہ پہنچی چکا ہے میسج اصا تھی پہتو ہے السلام ادا محمد خان میری وعلیکم السلام گوٹ حاجی احمد سمرو سمرا فارم کا عبدالعزیز سمرو شاعر غلام حسین لگاری بھی تاسا گڈ ہے وڈی مہربانی سائیں تاں دا قرب ہیں جو تاسا کے محبت میں یاد کندا ہو پنج موجودگی جو بھلوڑے سا اثر کینا ہے گوٹ محمد بچل کا اسا کے یاد کیو ہے منیر احمد کھوسو اینٹ ساگر احمد کھوسو تالک وادہ کی آیا ہوں بالکل ٹھیک ٹھاک آیا اللہ پاک تاں کے بھی خوش رکھے سائیں سجن سانگی جی وانڈ میں اصل گلاب گل جو میسج پہتا ہے گلاب گل ڈاڑو سہنو نالو ہے گلاب گل مٹھی تھرپارکر کا تا اصا یاد کرنا ہو

ओके जनाब गुड सर आप खंडिता मणि का मोहब्बती मंगल निजाम नडो एहसान मंगल बेवस रमो नजीर वजीर शबीर फ्रॉम न्यू दुम्बालो का तासा याद किया غلام رحیم لکھو تو سلام زبردست پروگرام ہے عزیز سولنگی میرپور خاص کم اسا گڈ بدھے پیو عزیز سولنگی کے پروگرام میں بھلیکار چوندا سی میٹھو مانو تاں لکھ تھرا غلام رحیم بلوچ تاں جو محبت ہو تاں جو چاہت ہو یقینا

0: ईवन
1: अमा एॾो तकड़ो तकड़ो पिया ॻाल्हायो, काॾे वञिणो आहे, रेल निकिती थी वञे।
0: जी साईं,
1: मां चओ काॾे तकड़ आहे, एॾो जल्दी जल्दी में ॻाल्हायो पिया। तकड़
0: न
1: आहे, प्यार सां ॻाल्हायो थोरो। प्यार मां मुराद ईअं न आहे त आवाज़ एॾी हल्की कयो जो ॿुधण में न अचे। ॻाल्हायो ॻाल्हायो, छा था चवणु चाहियो, पंहिंजे दिलि जी ॻाल्हि कयो। का
0: दिलि जी ॻाल्हि आहे त अमुन हुजे, जहिड़ो झटो न हुजे, कुर्ब मोहबत सां रहूं।
1: हा, दिलि जी ॻाल्हि इहा आहे त हुजे अमुन, जहिड़ो झटो बि न हुजे। जी साईं, बिस्मिल्लाह इरशाद। हलो,
0: मिलना है तो मिल जाओ, दुनिया के इस चमन में फिर मिलने का क्या फायदा जब लाश हो।
1: अबो मार छोड़े, सफा कप छोड़े। बस खत्म ही आगते आए को सिलसिलो ختم تھی ہو نا آخری ہوئی گال جد کفن کی گال پہتی تو ان کا پوچھا رہے دفنائنو اللہ اماں کے حیاتی دے وڈی جمار دے صحت مندی والی محبت جو پیغام دیو مایوسی کی گال نہ کیو بھا مرنو بالکل ایک دی ہے پر یہ ہاں جو کہ مایوسی اجائی دوستن دوستن جا نام شامل کرنا چاہی تو
0: ہاں سن نالا سن بورو خان لاکھو ہے
1: جی
0: पठान
1: बिल्कुल वडी महिरबानी प्यारा इन सजी अमां जी संगत के मुझे सलाम हुजन। थैंक यू कुर्ब।